0: جی جی
1: جو بوڑھے لوگ ہیں ان سے یہ ہے کہ اپنی ڈائٹ کا خیال رکھیں, اپنی دوا ٹائم سے لیں.
0: ڈاکٹر صاحب آپ نے ہمارے اس خصوصی پروگرام میں شرکت کی, آپ کا بہت بہت شکریہ.
1: شکریہ جزاک.
0: سامعین یہ تھا ہمارا آج کا خصوصی صحت نامہ جس کا عنوان تھا بدلتا موسم بدلتی صحت. اس موضوع پر ہم سے بات کر رہے تھے ڈاکٹر محمد جاوید صدیقی صاحب. پروگرام کی پیشکش تھی محترم جناب آصف اقبال صاحب کی اور تدوین کے فرائض انجام دے رہی تھی محترمہ اناہید حسن صاحبہ. سامعین اسی کے ساتھ آج کا اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے. اپنے میزبان شمس العارفین کو دیں اجازت. آداب.
2: ہم آکاشوانی کے پریاگ راج کیندر سے بول رہے ہیں.
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
4: अब घर दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
3: डायल कीजिए 870001424.
4: नंबर एक बार फिर नोट करें 870001424.